अच्छा जी, सो बिल्कुल प्रोग्राम था अच्छी कम दस्ता सुरा था घूम मुमकिन दे आ नेटवर्क हर से टिक्षी भी दीजिए आओ परुन हम संग सा सुरा कॉल सा सुरा मैसेज न रागलियो नन हम ता सु कॉल के वाले शे मैसेज न के वाले शे 0335435315 बांदे न फिलहाल ता सु सिर्फ मैसेज कोई आ द गले के शे भी लग साथ नो पास पास सु द द कॉल सिलसिले जी कम दे आगे बजान से स्टार्ट कोमा ठीक शु का ना نو دا ٹانگ والا گورے تھا سم نن سوا چکم دے کنا دیر خاموش شوی ہے یعنی بالکل ساسو چکم آواز دی کنا بالکل جی خاموش شوی دے بالکل لکه مخکې به د ټانګ نه چې کوم دی که نه زمونږ دغه اورېدونکي ډېر بې انتهایي ډېر زیات راتلله اوس چې کوم دی که نه لکه داسې لکه بالکل چې داسې داسې داسې داسې بس دغه شان شوي لکه څنګه چې درته همایون وایي زان را سره بالکل جی لش پش کئ زان را سره بالکل جی تازه تازه کئ او پروگرام ته راځی ښه او کنا لکه به خاموشی سنه کیږي چې تر ټولو مر خاموشی اور په خاموشی پروگرام اوري کله کله خاموشی ماتول هم خوي چې مونږ دم پته ولګي چې آیا زمونږ سره اوریدونکي سوک سوک دي د چرته نه دي کم کم سین دي کم سیمه نه دي کم علاقې نه دي زمونږ خویندې دي زمونږ رونه دي مشران دي کشران دي

0: بسم اللہ الرحمن الرحیم, شروع اللہ تعالیٰ کے بابرکت نام سے جو بہت مہربان اور نہایت رحم کرنے والا ہے. رحمان ہے, رحیم ہے, کریم ہے, عظیم ہے, خالق ہے, مالک ہے, رازق ہے, مشکل کشا اور حاجت روا ہے, اور جس ذات کے سوا نہ کوئی مشکل کشا اور نہ کوئی حاجت روا ہے. ناظرین و سامعین, آپ آواز سن رہے ہیں اس وقت ریڈیو امن ایف ایم 88.4 ٹانگ کی, اور یہ پروگرام الشفا دوا خانہ شوال مارکیٹ نز ٹریفک پوائنٹ چوک ٹانگ کے تعاون سے آپ کی خدمت میں پیش کیا جا رہا ہے. اس پروگرام کو آپ کی خدمت میں پیش کرنے کا مقصد صحت کے اصولوں کو جاننا ہے اور تمام انسانوں کا صحت مند رکھنا ہے. اس پروگرام میں آپ کال بھی کر سکتے ہیں, پروگرام میں شامل بھی ہو سکتے ہیں. ہمیشہ کی طرح ہمارے ساتھ حکیم سید مشکور احمد, جو کہ پنڈی اسلام آباد سے تعلق رکھتے ہیں اور یہاں پہ ٹانگ میں الشفا دواخانہ شوال مارکیٹ میں جو ہے آپ کے لیے صبح 8 بجے سے لے کر شام 4 بجے تک ہوتے ہیں اور مریضوں کا معائنہ کرتے ہیں. تو اگر آپ کے ساتھ کوئی بھی قسم کا مسئلہ ہے, بادی بواسیر ہے, خونی بواسیر ہے, ہائی بلڈ پریشر ہے, شوگر, دمہ, اعصابی کمزوری یا کسی بھی مسئلے کا اگر آپ شکار ہیں اور آپ چاہتے ہیں کہ آپ اس کے بارے میں کوئی مشورہ کرنا چاہتے ہیں, تو آپ ہمارے لائیو پروگرام میں شرکت کر سکتے ہیں. ایک تھوڑی ہی دیر میں میں آپ کو جو ہے ہمارے جو نمبرز ہیں جن پہ آپ نے رابطہ کرنا ہے وہ آپ کو بتا دوں گا, تو اس پر بھی آپ رابطہ کر سکیں گے. لیکن سب سے پہلے جو ہے میں اپنے مہمان سید حکیم مشکور احمد صاحب کی طرف متوجہ ہوں گا اور ان کو پروگرام میں بسم اللہ اور خوش آمدید کہوں گا. السلام علیکم حکیم صاحب, کیا حال ہے جی؟ اللہ کا احسان ہے حکیم صاحب, دن اچھا گزرا؟ جی الحمدللہ, اللہ تعالیٰ آپ کو ہمیشہ خوش رکھے, آباد رکھے, کہ آپ جو ہے لوگوں کے بارے میں اتنے فکر مند رہتے ہیں اور روزانہ جو ہے آپ آتے ہیں, اچھے اچھے طبی مشورے بھی دیتے ہیں اور لوگوں کے مسائل بھی سنتے ہیں. تو اللہ تعالیٰ
1: اس کے لیے ایسا ہے نا سب کہ یہ پروگرام ہے اویئرنیس پہ,
0: بالکل
1: آگاہی پیغام ہے. تو اس میں یہی ہوتا ہے کہ یار ہم چھوٹی چھوٹی چیزوں سے اپنے وجود کو
2: پیدا دے سکتے ہیں. تو آپ ایک پیغام پہنچا رہے ہیں صحت سے متعلق, آگاہی دے رہے ہیں, تو وہ زیادہ بہتر ہے کہ
3: کسی کو معلومات ملے اور وہ اس پہ جو ہے فائدہ اٹھا سکے.
0: بالکل بالکل ماشاء اللہ. چونکہ حکیم صاحب کہا جاتا ہے کہ سالک کا ایک شعر بھی ہے کہ تندرستی نہ ہو سالک تو تندرستی ہزار
3: نعمت ہے. بالکل, والد نے کہا تھا کہ واقعی اگر تندرستی نہ ہو والد تندرستی ہر بار نعمت ہے. یہ بات صحیح ہے کہ
0: بالکل, تو ایمان ایک بہت بڑی نعمت ہے.
3: بالکل ہے,
0: لیکن ایمان کے بعد اگر دیکھا جائے تو صحت سب سے بڑی دولت
3: ہے. بالکل, خدا کی ایک نعمت ہے اور اس کے ہم جو آپ دے بھی ہیں.
0: بالکل, اگر ہم اپنی صحت کا خیال نہیں رکھتے تو اس کا ہمیں جواب بھی دینا ہوگا. حکیم صاحب آپ نے بہت ہی اچھی بات کی. اور حکیم صاحب, جیسا کہ اب کل بارش ہوئی,
3: جی جی,
0: آندھی بھی چلی ہے, اس سے جو ہے موسم میں تبدیلی آ گئی.
3: بالکل ایسا ہی ہے,
0: موسم نے جو ہے وہ انگڑائی لے لی ہے, اب جو ہے سردی کی طرف ہم گنجن ہیں.
3: بالکل, کروٹ تو بدلی ہے موسم نے اور اب سردی کی آمد بھی ہے. ویسے بھی یہ دیسی مہینہ تو اسو کا تھا غالباً, میں بھی کہ اب لاسٹ میں ہے یا تے چڑھ جائے گا, تو اس سے فرق پڑے گا.
0: بالکل,
3: اور اس سے ہمارے وجود کی یہ چھوٹی موٹی جو, ہاں اسٹارٹ میں ضرور ہو سکتا ہے گلے خراب, نزلہ, زکام, کھانسی, لیکن اس کے بعد یہ بہتر ہونا شروع ہو جائے گا. موسم چینج تو لاتا ہے پھر ہماری باڈی میں.
0: بالکل, ویسے ہماری سرائکی میں بھی ایک کہاوت ہے
3: جی
0: کہ اسو اسالا دی کو گرمی رات کو پالا.
3: بالکل ایسا ہی ہے, بالکل ایسا ہی ہے.
0: دن کو جو ہے کافی گرمی پڑتی,
3: گرمی ہوتی ہے, رات ٹھنڈی ہو جاتی ہے.
0: رات ٹھنڈی ہو جاتی ہے, اور چونکہ ہم میدانی علاقوں کے رہنے والے لوگ ہیں تو موسم جیسے ہی تغیر آتا ہے, موسم کے اندر تبدیلی آتی ہے, تو ہمارا جسم جو ہے, ہماری باڈی جو ہے, اس کو ایکسیپٹ نہیں کرتی. جس کی وجہ سے پہلے پہلے جو ہمیں سوغات ملتی ہے وہ نزلہ زکام کی ہی
3: ایسا ہی ہے. پولوشن ہے, گرد غبار, مٹی گھٹا, دوسرا دھوئیں شوئیں, اس کی وجہ سے بڑا فرق پڑتا ہے. پھر اوپر سے ہمارے خوراک, تو یہ چیزیں مل کے پھر ظاہر ہے مرضوں کو اور زیادہ پھیلا دیتی ہیں.
0: بالکل بالکل جی. ڈیئر ناظرین و سامعین, جیسا کہ آپ جانتے ہیں کہ حکیم سید مشکور احمد صاحب پنڈی اسلام آباد والے اس وقت ہمارے ساتھ لائیو پروگرام میں موجود ہیں, اور اگر آپ کے ساتھ بھی کوئی مسئلہ ہے اور آپ مسئلہ ڈسکس کرنا چاہتے ہیں تو آپ ہمارے ان نمبرز پہ رابطہ کریں گے. انشاءاللہ آپ کا آر جے, آپ کا بھائی محمد عادل سیال آپ کی کال لے گا اور آپ کا جو مسئلہ ہے وہ حکیم صاحب کے سامنے ہم رکھیں گے. ہو سکتا ہے کہ وہ کوئی نسخے کی شکل میں آپ کا مسئلہ حل ہو جائے, ہو سکتا ہے کہ آپ کو اس کے لیے چیک اپ کرانا پڑے. تو یہ جو نوعیت ہے یہ پھر حکیم صاحب خود دیکھ کر سجیسٹ کریں گے کہ آیا اس کا کیا حل نکالنا ہے. تو اگر آپ پی ٹی سی ہیلپ نمبر پہ کال کرنا چاہتے ہیں تو ناظرین و سامعین 09635114588, یعنی کہ 09635114888 پی ٹی سی ایل نمبر ہے, اس پہ آپ کال کر سکتے ہیں. اور اگر آپ کے پاس موبائل کی سہولت ہے اور موبائل پیکج ہے اور موبائل پر آپ کال کرنا چاہتے ہیں اور اپنا کوئی مسئلہ پوچھنا چاہتے ہیں حکیم صاحب سے, تو آپ ہمارا جو ہے موبائل نمبر بھی نوٹ فرما لیں, 03195523404, یعنی کہ 03195523404. ان نمبرز پہ آپ رابطہ کر کے پروگرام میں شامل ہو سکتے ہیں. حکیم صاحب, آپ کی طرف میں آؤں گا.
3: جی,
0: بات چلی نزلہ زکام سے.
3: جی جی.
0: تو جیسے ہی نزلہ زکام لگتا ہے تو گلے کی خراش جو ہے یہ بھی ساتھ میں جو ہے شروع ہو جاتی ہے.
3: ایسا ہی ہے.
0: اس پر بھی بات کریں گے حکیم صاحب. ایک کال آ رہی ہے اگر آپ.
3: جی ضرور. تو
0: السلام علیکم. السلام علیکم. جی جی, آپ کی آواز آ رہی ہے. جی کون صاحب کہاں سے بات کر رہے ہیں؟ جی
4: امن ریڈیو والے.
0: جی جی, ریڈیو امن سے اس وقت ہم لائیو پروگرام کر رہے ہیں, اویئرنیس پروگرام.
4: میری آواز ہمارے ریڈیو میں جاتی
0: ہے؟ آپ کی آواز تو آ رہی ہے لیکن آپ کے ساتھ کوئی مسئلہ ہے, کوئی کھانسی, کوئی زکام, کوئی تو آپ
4: سونگ.
3: بچے ہیں,
0: بچے شرارت کرتے ہیں. بہرحال گزارش ہے تمام سننے والوں سے, چونکہ ایک سیریس پروگرام ہے جس کے اندر جو ہے صحت کے حوالے سے گفتگو کی جا رہی ہے, اور ہمارے ساتھ جو ہے حکیم سید مشکور احمد صاحب جو اپنا قیمتی وقت ہمیں دے رہے ہیں اور وہ جو ہے صحت کے حوالے سے ہماری رہنمائی فرما رہے ہیں صحت کے اصولوں سے. تو اگر آپ کے ساتھ واقعی کوئی مسئلہ ہے یا آپ کوئی گھریلو ٹوٹکا پوچھنا چاہتے ہیں تو اس حوالے سے آپ ضرور کال کریں. اور ویسے اگر آپ نے گپ شپ کرنی ہے تو گپ شپ کے لیے انٹرٹینمنٹ کے بہت سے پروگرامز ریڈیو امن پہ چلتے ہیں, تو اس میں پھر آپ وہ کال کیا کریں. حکیم صاحب, گلے کی خراش کے حوالے سے بات ہو رہی تھی. جب نزلہ زکام لگتا ہے تو گلے کی خراش کا اکثر مسئلہ سامنے آتا ہے, اس بارے میں آپ ہماری رہنمائی فرمائیں کہ کیا کرنا چاہیے.
3: دیکھیں, اس میں تو یہ ہے کہ ظاہر ہے ہمارا ماحول تھوڑا سا ایسا ہے کہ آب و ہوا خراب ہے, اتنی صحیح نہیں ہے, دھول مٹی وغیرہ. پھر دوسرا یہ موسم جب چلتا ہے تو یہ خشکی پیدا کر دیتا ہے.
0: بالکل.
3: جس سے بعض دفعہ ہمارے گلے میں خراش ہوگی.
0: جی جی.
3: اور جیسے کہ انفیکشن.
0: بالکل.
3: گلے میں درد.
0: حکیم صاحب, آپ کی بات کو کنٹینیو رکھیں گے. ایک کال آ رہی ہے, دیکھتے ہیں کہ اس وقت ہمارے ساتھ کون ہے لائن پر. السلام علیکم. جی الحمد للہ. اور شوق اکم جی نے. جی شوق جی فریاد اور کم جی نا. جی جی جی تاسو آواز رجی لگی آتا. جی چ مسئلہ تھا جی تاسو؟ زکام دادا. اچھا چلو صحیح دا جی تاسو مسئلہ موجا حکیم صاحب تا پیش کو چے حکیم صاحب چوائی ڈیرا مننا جی پروگرام چے تاسو شرکت وکڑلے جی ڈیرا مننا جی حکیم صاحب ہمارے ساتھ بھائی تھے آواز ان کی کافی کم آ رہی تھی لیکن جہاں تک میں نے ان کے آواز کو سمجھا تو وہ کہہ رہے ہیں کہ مجھے جو ہے زکام ہے اور زکام کی وجہ سے میں کافی پریشان ہوں جب یعنی کہ دھوپ نکل آتی ہے تو اس وقت تو کچھ نہ کچھ فرق آ جاتا ہے ورنہ اس کے علاوہ دن کو اور رات کو میں بڑا بے چین رہتا ہوں اس بارے میں حکیم صاحب ذرا رہنمائی فرمائیں
3: اب یہ اگر کلیئر کر دیتے تھے کہ ساتھ ان کو چھینکیں وغیرہ بھی آتی ہیں نہیں بہرحال یہ ہوتا ہے کہ ناک کی جھلی میں انفیکشن بھی ہو سکتا ہے موسم کی وجہ سے بھی ہو سکتا ہے تو اس کا پراپر علاج تو موجود ہے
0: جی.
3: ویسے کئی ایسے دیسی نسخے ٹوٹکے ہیں جو اس میں کام کر جاتے ہیں جیسے ادرک اور شہد کا کاوہ ہے
0: جی.
3: وہ بھی اس میں بہتر ہو جاتا ہے اور دوسرا یہ ہے کہ آپ اس میں پانی کی بھاپ لے سکتے ہیں تو بہتر تو یہ ہے کہ آپ اگر تھوڑا سا وقت نکال کے دوا خانے پہ تشریف لے آئیں تو پتہ چلے کہ اصل معاملہ کیا ہے کب سے ہے تو اس کے مطابق اس کی پراپر اس کا علاج ہے اور یہ انشاءاللہ دوبارہ سیزن میں بھی نہیں ہوگا
0: ماشاءاللہ ماشاءاللہ یعنی کہ جیسے کہ بھائی نے کہا کہ میں ڈاکٹروں کے پاس جا کر تھک چکا ہوں تو انشاءاللہ یہ جو ہے اس کا مکمل علاج
3: بالکل اس کا دیسی میں موجود ہے اور ایلوپیتھک سے بہت درجے بہتر ہے
0: جی بالکل ماشاءاللہ حکیم صاحب کہا جاتا ہے دیکھیں کہ جو دیسی جڑی بوٹیوں سے جو علاج ہے
3: جی
0: وہ کہتے ہیں کہ پرفیکٹ بھی ہے بڑے کہتے ہیں کہ وہ پرفیکٹ بھی ہے اور اس کے سائیڈ ایفیکٹ بھی نہیں ہوتے مزے کی بات تو یہ ہے
3: ایسا ہی ہے دیکھیں وہ دراصل ہم ایک نیچر کے قریب ہیں ایک نیچرل مزاج وہ اپنا مزاج بھی رکھتے ہیں ایک طبیعت بھی ہے ہماری ہمیں جو سوٹ کرے گی وہ نیچرل میڈیسن ہی کرے گی
0: بالکل
3: اور ایلوپیتھک ہے یا کوئی بھی ہے وہ وقتی طور پہ تو ہمیں سپورٹ کرتی ہے لیکن اگر کہیں تو وہ پراپر طریقے سے نہیں کر سکتی اس کا حل اسی لیے جہاں تک کوشش کریں کہ آپ نیچر کے نزدیک ہوں نیچرل چیزیں ہوں تو وہ آپ کو بہت حد تک آپ کو فٹ رکھیں گی
0: بالکل حکیم صاحب ڈسٹ کی بات ہوئی ابھی جب میں آ رہا تھا تو کافی ڈسٹ تھی
3: جی
0: اگر ہم لوگ کچھ احتیاط بھی اپنائیں نا
3: جی
0: تو
3: جی
0: جیسے کہا جاتا ہے کہ احتیاط جو ہے وہ علاج سے بہتر ہے تو ہم بہت سے امراض سے بچ سکتے ہیں حکیم صاحب لائن پہ دیکھتے ہیں کہ اس وقت کال ڈراپ ہو گئی ہے بہرحال آپ دوبارہ کال کریں انشاءاللہ آپ کی کال ضرور پروگرام میں شامل کی جائے گی جی حکیم صاحب اکثر دیکھا جاتا ہے کہ ہم لوگ جو ہے ڈاکٹروں کے پیچھے طبیبوں کے پیچھے تو بہت بھاگتے ہیں لیکن جب بات آ جاتی ہے احتیاط کی تو وہاں پھر ہم کمزور پڑ جاتے ہیں تو
3: صحیح ہے
0: جو ہے نا یعنی کہ اب ماسک جو ہے یہ بھی ہمیں استعمال اگر ہم کریں تو اس سے بھی جو ہے کافی فرق پڑ سکتا ہے
3: فرق پڑتا ہے اس میں کوئی شک نہیں ہے
0: احتیاطی تدابیر کے حوالے سے آپ کیا کہیں گے جو موجودہ
3: دیکھیں اس میں پہلی بات تو یہی ہے کہ آپ اپنے خود احتیاط کریں گے اگر خود کریں گے تو آپ محفوظ بھی رہیں گے آپ کی وجہ سے پھر دوسرے بھی محفوظ رہیں گے ظاہر ہے
0: بالکل
3: وائرل ہوتا ہے بیکٹیریا ہے ایک دوسرے سے بھی لگتے ہیں بعض دفعہ آپ اپنی اگر حفاظت کرتے ہیں تو سمجھ لیں کہ آپ دوسروں کو بھی سیف کر رہے ہیں اس میں یہی ہے کہ آپ ماسک کا استعمال کریں اور اگر ایسی سچویشن ہوتی ہے کہ آپ کے گلے میں خراش ہے یا ناک سے پانی بہنا شروع ہو گیا یا آنکھوں سے پانی بہنا شروع ہو گیا تو آپ اس گرم پانی کی بھاپ لیں ناک کو گرم پانی سے صاف کریں ادرک کا کاوہ بنا کے پئیں تو دوسرا یہ ہے کہ بہتر تو یہ بھی ہے کہ آپ فوری طور پہ اپنے معالج سے بھی مشورہ کر لیں
0: بالکل
3: تاکہ وہ اس کے لیے کوئی بہتر سے بہتر چیز تجویز کر سکے جس سے آپ کو سکون ملے آپ کو مرض سے آپ نکل جائیں تو باقی عموماً ہمارے جو بزرگ ہیں گھروں میں وہ بھی ٹوٹ کے نسخے استعمال کر دیتے ہیں اور وہ کافی حد تک اثر انداز بھی ہوتے ہیں तो कोशिश यही करें कि पहले उसे देसी अपने घरेलू इलाज से कवर करें, अगर नहीं होता तो फिर आप मालिश से मशवरा करें और उसके मुताबिक उससे उसका हल लें।
0: बिल्कुल,
3: तो इंशाल्लाह मर्ज बढ़ता नहीं है बल्कि आप उसको शुरू में ही कंट्रोल कर लेते हैं।
0: क्योंकि हकीम साहब देखा जाए तो जो मुआलिज होता है उसने इसके अंदर काफी स्टडी की होती है, उसके सामने इस किस्म के काफी पेशेंट गुजर चुके होते हैं।
3: सही है,
0: तो एक्सपीरियंस की बुनियाद पे जो इलाज होता है वो परफेक्ट और मुकम्मल होता है। और अगर हम अपनी मदद आपके तहत दवाइयां लें, अक्सर लोगों को हमने देखा है कि वो जो है अपनी जो है बाजार से चले गए और खुद अपनी मर्जी से जो है अद्वियात ले ली, तो उससे क्या होता है बजाय ठीक होने के कोई और मसला जन्म ले लेता है। फिर वो जो थोड़े से पैसों से मसला हाल हो रहा होता है वो फिर गंभीर शक्ल अख्तियार कर जाता है और फिर वो जो है ना।
3: सही है, जैसा आजकल है इंटरनेट का दौर और अब पहले वाली बात नहीं है। पहले तो चले लोग इश्तिहार देखते थे, किताबें पढ़ते थे, नुस्खे या किसी ने बताए तो चलो पंसारी से ले लिए। आजकल बहुत शॉर्ट रास्ता है, वो इंटरनेट पे जाते हैं, वहां से टोटके नुस्खे देखे। अब उन्हें अपने मिजाज का भी नहीं पता होता कि मेरा मिजाज क्या है, मेरा मर्ज किस स्टेज पे है और मेरे लिए क्या बेहतर है। वो उसी चीज को फॉलो करते हैं जो वहां लिखी होती है, वो लाके इस्तेमाल कर लेते हैं। और कहते हैं ना कि लग गया तो तीर, ना लगा तो तुक्का। तो चीज ये है कि अगर तो वो उसके मिजाज के मुताबिक आ गई वो नुस्खा तो उसको कुछ रिलीफ मिल गया। लेकिन बाज दफा ये होता है कि वो फिर उसको एक किस्म का कहते हैं कि यार ये गलत था,
0: बिल्कुल
3: ये लिखने वाला ही गलत था। तो चीज है कि आप जब उसको इस्तेमाल कर रहे हो आप पहले किसी मुआलिज से मशवरा ही कर लो,
0: बिल्कुल,
3: तो ताकि आपको आपके मिजाज का और आपके मर्ज के मुताबिक वो उसको गाइडलाइन दे सके कि इसमें क्या चीजें। आपने देखे तिब जो है या यूनानी तरीका इलाज जो है ये वजन पे है। अगर आप एक नुस्खे में वजन को ऊपर नीचे करते हैं चाहे वो एक रत्ती के बराबर भी हो तो आपका पूरा नुस्खा डिस्टर्ब हो सकता है, उसका मिजाज तब्दील हो सकता है, वो आपके मर्ज को बजाय कंट्रोल करने के वो हो सकता है उसको बढ़ा भी दे। तो चीज ये होती है कि इसमें सिर्फ वजन है, औजान को देखा जाता है कि आपने इसीलिए ये नुस्खे कोई 10 ग्राम कोई 20 ग्राम कोई 15 ग्राम कोई बीच में 1 ग्राम ऐसी चीजें हैं तो उसको मैनेज करना होता है। आपकी फॉर्मुलेशन ही है, जब आप वो सेट करते हैं आप मरीज की तबीयत को उसके मिजाज को उसकी उम्र को हर चीज को अकाउंट करते हैं, फिर आप नुस्खा तजवीज करते हैं तो वो उस पर फिर काम करता है। अगर उसमें कोई 19-20 का फर्क आता है फिर वो मुआलिज का फर्ज है कि वो उस चीज को दूर करता है। कि यानी एक मैंने एक मरीज का नुस्खा दिया उसे पूरी तरीके से प्रॉपर तरीके से उसका हल नहीं हो सका तो मैं जब मरीज मुझसे आके शिकायत करेगा या बताएगा कि जी मुझे इसमें 10% महसूस हुआ तो मैं उस पर गौर करूंगा कि अगर ये 10% है तो इसको बढ़ना चाहिए। मैं उसमें कुछ चीजों की ऊपर नीचे उनके वजन को घटाऊंगा बढ़ाऊंगा कोई इजाफा करूंगा कमी पेशी करूंगा ताकि उसका रिजल्ट जो है वो बेहतर आ सके। लेकिन जो एक आम आदमी है वो तो जाहिर है वो उस चीज को नहीं जानेगा ना, वो तो या यकदम उसकी डोज बढ़ाने की करेगा और या फिर उसे बिल्कुल बंद करेगा। तो चीज ये है कि आप कोई भी नुस्खा कोई भी टोटका इस्तेमाल करते हैं आप उसके लिए बेहतर है कि पहले मुआलिज से मशवरा कर लें। अब यहीं की मिसाल ले लेते हैं टांग की, ये शुआल मार्केट मेरे दवाखाने पे अलशिफा की, कि तकरीबन हर दूसरे तीसरे दिन मेरे पास एक दो आदमी ऐसे भी आ जाते हैं मरीज के जो लिखा होता है उन्होंने वजन यानी नुस्खा लिखा होता है तो वो बाजे पूछने आते हैं कि आप बताते हैं रेडियो पे कि जी मुआलिज से मशवरा करें तो हम मशवरा करने आ गए हैं। ठीक है आप मशवरा करो किस चीज के बारे में। तो जब नुस्खा देखा जाता है तो उसमें बाज चीजें ऐसी होती हैं जिनका वजन कम होना चाहिए लेकिन वो बराबर वजन में होती हैं। तो बाज चीजें फिर उन्हें समझाया जाता है कि ये चीज का जो फेल है वो ये है, इसका मिजाज जो है ये है, इसके वजन को कम करें तब ये नुस्खा प्रॉपर तरीके से काम करेगा। आप हम वजन ना सारी चीजें ले लें,
0: बिल्कुल
3: वो फिर आपके लिए मसला बनाएगा। तो सो कहने का मकसद है कि आपको कोई भी मसला है आप बिला झिझक दवाखाने पे आके मशवरा कर सकते हैं, फोन पे कर सकते हैं। मकसद तो है एक अवेयरनेस का, एक आगाही का,
0: बिल्कुल।
3: और आगाही मतलब ये समझ लें कि हमने उसको बताना है कि क्या सही है क्या उसके लिए बेहतर है क्या गलत है,
0: बिल्कुल
3: यही एक मुआलिज का फर्ज है, चाहे वो डॉक्टर है या हकीम है,
0: हकीम है।
3: या होम्योपैथिक डॉक्टर है, उसका फर्ज यही है कि जहां तक है जो कुदरत ने उसको इलम दिया है या तजर्बा दिया है वो लोगों को बेहतर से बेहतर एक लाइन दे सके।
0: बिल्कुल
3: तो अल्लाह पाक हमें सबको तौफीक दे कि हम बेहतर से बेहतर काम कर सके।
0: बिल्कुल जी हकीम साहब, बिल्कुल कहा जाता है कि जब तक किसी मर्ज की तशखीस ना की जाए तब तक उसका इलाज जो है वो मुमकिन नहीं है।
3: ऐसे
0: जब जब किसी भी मर्ज की तशखीस हो जाती है तो फिर उस मर्ज का जो इलाज है उसका वो आसान भी हो जाता है और उसके ऊपर जो है खर्च भी कम आता है।
3: खर्च के अलावा खर्च कम आता है, वक्त कम लगता है, मरीज जल्दी इम्प्रूव करता है, उसमें बेहतरी हो जाती है दोनों के लिए, चाहे वो मुआलिज है या पेशेंट है। और जब आप उसकी तशखीस सही कर लेते हैं तो फिर इलाज करना इतना मुश्किल नहीं होता। अगर तशखीस में कोई कमी पेशी है तो फिर इलाज में भी ताखीर हो सकती है। बिल्कुल
0: यही वजह है हकीम साहब के अक्सर लोगों को हमने देखा कि लोग कहते हैं कि फलां बंदे ने ये नुस्खा इस्तेमाल किया था वो तो ठीक हो गया लेकिन मैं ठीक नहीं हुआ। अल्लाह के बंदे, वो जो ठीक हुआ है तो उसने अपने तबीब से अपने मुआले से रब्ता किया, उसका उन्होंने वजन देखा, उसके हवाले से मुकम्मल जो है हिस्ट्री लेने के बाद उसके लिए वो दवाई जो है उनके लिए वो जो है उनको बताई गई कि आपने ये दवाई लेनी है। अब आपका मिजाज, आपका वजन उससे मुकम्मल मुख्तलिफ है और आप उसी की दवाई इस्तेमाल कर रहे हैं तो उससे फिर फर्क नहीं आता।
3: ऐसे ही है, देखें एक दवाई हर आदमी पे काम नहीं करती, यानी बिल्कुल ऐसा ये कोई एलोपैथिक नहीं है कि पेनाडोल सारे ही खा रहे हैं
0: और सारे
3: ही दर्द का सर का दर्द ठीक हो रहा है, ऐसा नहीं है। बाज दफा पेनाडोल भी काम नहीं करती, फिर एक से दो गोलियां भी बढ़ानी पड़ जाती हैं।
0: बिल्कुल
3: चीज ये होती है कि एक दवाई कभी भी काम नहीं करेगी, आपको उस मरीज को देखना पड़ेगा, उसके मिजाज को, और उसके मुताबिक फिर आपकी दवाई डोज देनी पड़ेगी, चाहे वो देसी जड़ी बूटियां क्यों नहीं है, कि आप उसकी मिकदार के मुताबिक उसको बढ़ाएंगे, उसकी ताकत के मुताबिक उसे देंगे तो इंशाल्लाह उसको रिलीफ मिलेगा।
0: माशाल्लाह जी। डियर नाजरीन और सामईन, ये प्रोग्राम अलशिफा दवाखाना शवाल मार्केट नाज ट्रैफिक पॉइंट चौक टांग की जानिब से आपके लिए अवेयरनेस प्रोग्राम पेश किया जा रहा है और इस वक्त हमारे साथ हकीम सैयद मशकूर अहमद साहब पिंडी इस्लामाबाद वाले हमारे साथ मौजूद हैं और वो जो है आपके मसाइल का हल बता रहे हैं और साथ ही साथ आपको अवेयरनेस दी जा रही है कि किस तरह आप अपनी सेहत का ख्याल रख सकते हैं, किस तरह जो है आप अपने बच्चों को बीमारियों से बचा सकते हैं, किस तरह आप अपने बुजुर्गों को जो है सेहतमंद रख सकते हैं। नाजरीन समाइन, आप याद रखें कि बीमारी जो है वो आती जल्दी है और जाती आहिस्ता आहिस्ता है, तो हमें चाहिए कि बीमारियों से बचने के लिए अपने आप को महफूज रखें। हम अपना पैसा, हम अपनी जो माल दौलत है हम दूसरी चीज़ों में तो ज़ाया करते हैं लेकिन जो कीमती चीज़ सेहत है उस पर हम खर्च नहीं करते, तो हमें चाहिए कि हम ज़्यादा से ज़्यादा जो है अपने सेहत का ख्याल रखें। और अगर हमारे साथ कोई भी मसला है तो हकीम सैयद मशकूर अहमद साहब जो कि सुबह 8 बजे से लेकर शाम 4 बजे तक दवाखाना अलशिफा दवाखाना शवाल मार्केट में मौजूद होते हैं, अगर आपके साथ किसी भी किस्म का कोई मसला है, रिंगड़वा है, बादी बवासीर है, खूनी बवासीर है, दम्मा है, खांसी है, नज़ला है, ज़ुकाम है, तो कोई भी मसला अगर आपके साथ है तो आपको शर्माने या घबराने की बिल्कुल ज़रूरत नहीं, आप अलशिफा दवाखाने पर तशरीफ़ लाएं और अपना मसला बयान करें, या अगर आप लाइव प्रोग्राम में अपना मसला पूछना चाहते हैं तो हमारे नंबर 09635114888 पे कॉल कर सकते हैं, 03195523404 पे कॉल कर सकते हैं। हकीम साहब एक कॉल आ रही है, लेते हैं कि कौन साहब हैं। अस्सलाम वालेकुम। अस्सलाम
5: वालेकुम
0: जी। जी कौन साहब, कहाँ से बात कर रहे हैं जी?
5: मैं जी शिखुदार सर्च कर रहा हूँ जी।
0: जी जी अपना नाम बताएं।
5: मेरा नाम है फतेहुल्ला।
0: फतेहुल्ला साहब शेखुतार से। फतेहुल्ला साहब क्या मसला है, हकीम साहब हमारे साथ मौजूद हैं, आप उनसे क्या पूछना चाहेंगे?
5: حکیم سر سے یہ میرے تقریباً یہ 4 سال ہو گئے میرے گھٹنے میں درد تھا.
0: گھٹنے میں درد ہے جی.
5: گھٹنے میں درد تھا تو پھر یہ پہلے جو یہاں اسی جگہ دوسرا حکیم نہیں تھا
0: جی جی والا جی جی,
5: اس کے بعد 3-4 دفعہ دیا لیکن کوئی استفادہ نہیں ہوا.
0: اچھا.
5: ملتان گیا, ملتان میں ایم آر آئی کیا, ایم آر آئی میں بتایا کہ آپ کی کولیسٹرول 213 ہے اور یورک ایسڈ تقریباً 6.5 ہے.
0: اچھا
5: ٹھیک ہے جی
0: جی جی.
5: اب یہ گڈے تو پن کلر کی بہت سی گولیاں استعمال کی, حکیموں والے استعمال کی
0: جی جی,
5: لیکن کوئی افسا نہیں ہوتا
0: جی جی.
5: ابھی تو گڈنے تو الگ, ابھی مونڈا نہیں, دایا مونڈا
0: جی, کندھوں میں بھی درد ہو رہا ہے.
5: کندھوں میں درد ہے, گردن بھی درد ہوتا ہے, جب سویا ہوتا تو بھی درد ہوتا ہے.
0: آپ کی جی فتولہ صاحب, آپ کی عمر کتنی ہے؟
5: عمر تقریباً 58 سال ہے جی.
0: 18 سال آپ کی عمر ہے, یعنی کیا 58 سال, 58 ایئرس. ٹھیک ہے جی
5: جی. 58 سال عمر ہے
0: جی جی.
5: اور یہ ملتان گیا, اس نے تقریباً 1 مہینے کی دوائی دی, کوئی فرق نہیں ہوا.
0: ٹھیک ٹھیک.
5: دوبارہ آ جائے لیکن 1 مہینے میں کوئی 19-20 کا فرق نہیں ہوا
0: جی,
5: تو میں پھر دوبارہ نہیں گیا.
0: اچھا اچھا.
5: یہ ماشاء اللہ یہ حکیم صاحب جو میں اس کی پروگرام اکثر سنتا رہتا ہوں
0: جی جی,
5: یعنی جیت کی بات سے میں الحمد للہ بہت متاثر ہوں, کے پاس لے جاؤں گا ان شاء اللہ.
3: بہت بہت شکریہ.
5: بعض مریض ایسے جاتے ہیں نا
0: جی جی,
5: تو کہہ دے کہ میری آنکھوں کی یہ تکلیف ہے
0: جی,
5: تو یہ نہیں کہتے آ جاؤ میرے پاس آنکھوں کی علاج ہے, وہ جس کے پاس جو علاج ہے اس کو وہ بتاتے ہیں.
0: بالکل.
5: یہ ماشاء اللہ اس کی باتوں سے میں نے میں بہت متاثر ہوں, اگر اس کے پاس کوئی ایسی مناسب ہو, میری کمر میں بھی درد ہو رہی ہے, گھٹنوں بھی, مونڈے میں بھی
0: جی جی. فتولہ صاحب آپ سے میرا آخری سوال یہ ہے فتولہ صاحب کہ آپ کوئی وزن کا کام تو نہیں کر رہے, کافی وزن تو نہیں اٹھا رہے؟
5: ٹھیک رہتا ہوں
0: ماشاء اللہ ماشاء اللہ.
5: اسکول کو جب جاتا ہوں بالکل
0: ٹھیک ہے فتولہ صاحب جی جی. آپ کا مسئلہ حکیم صاحب کے سامنے رکھتے ہیں, اللہ تعالیٰ آپ کو صحت
5: پڑتا ہوں.
0: اچھا جی, اللہ تعالیٰ آپ کو صحت عطا فرمائے. حکیم صاحب کے سامنے آپ کا مسئلہ رکھتے ہیں, اللہ تعالیٰ آپ کو جو ہے صحت عطا فرمائے. حکیم صاحب فتح اللہ صاحب تھے
3: جی جی,
0: شیخ اتار سے, کہتے ہیں گھٹنوں میں درد ہے, کولیسٹرول بھی کافی زیادہ آ رہا ہے,
3: یورک ایسڈ
0: بھی ان کا بڑا ہوا ہے, تو کیا کرنا چاہیے ان کو؟
3: پہلی بات ہے کہ وہ ٹیچر ہیں, باعث احترام ہیں, باعث عزت ہیں, اور ٹیچروں کی ہی بدولت ہم بھی اس جگہ پہ موجود ہیں, ورنہ شاید ہم نہ ہوتے. ٹیچر ایک بہت ریسپیکٹیبل جو پیشہ ہے وہ ٹیچنگ ہے, کیونکہ وہ روحانی باپ کہلواتا ہے.
0: بالکل.
3: کیونکہ اس نے ہمیں باپ تو پیدا کرتا ہے, تربیت دیتا ہے, لیکن یہ جو ہے یہ ہماری ایک کہہ لیں کہ ہماری خراش تراش
0: کر کے
3: تو ہمیں ایک شیپ دیتے ہیں, ایک شکل دیتے ہیں. اب بات ایسی ہے کہ ایک تو پہلی بات ہے کہ ان کو یورک ایسڈ انہوں نے اگر کافی دیر پہلے چیک کرایا ہے
0: جی,
3: ایک دفعہ تو ذرا یورک ایسڈ اپنا چیک کروا لیں جی, اگر انہوں نے اس کا پراپر علاج کروایا یا نہیں کروایا. ایک تو یورک ایسڈ اپنا چیک کروا لیں کہ اس ٹائم اس کے کیا جا رہی ہے ریشو, اگر کولیسٹرول لیول ہے تو وہ بھی چیک کرا لیں. لیکن جہاں تک اندازہ ہو رہا ہے ان کا اعصابی نظام جو ہے وہ تھوڑا سا متاثر ہوا ہوا ہے, ان کے اعصاب بھی کمزور پڑ رہے ہیں. ابھی انہوں نے اسٹامک کے اپنے نہیں بتایا کہ میدے کی صورتحال کیا ہے, کوئی میدے میں تیزابیت ہے, گیس وغیرہ ہے, یا کوئی کانسٹیپیشن ہے, قبض کا کوئی مسئلہ ہے. تو بہتر تو یہ ہے کہ آپ جگہ آپ نے دیکھی بھی ہے, اور میرے لیے بھی یہ باعث مسرت ہی بات ہوگی کہ آپ تھوڑا سا اگر ٹائم نکال کے تو تشریف لائیں. اور دوسرا یہ کہ ایک تو نبض وغیرہ بھی چیک ہو جاتی ہے, ایک فیس ٹو فیس بات تفصیل سے ہو جاتی ہے, تشخیص بھی ہو جاتی ہے, مرض کھل کے سامنے آ جاتا ہے.
0: بالکل.
3: تو جہاں تک ہے اگر اعصابی نظام ہے تو انشاءاللہ اس میں امپرومنٹ آئے گی. بالکل. اور باقی جہاں تک ہے دردوں کا تو دردیں بھی کم ہوں گی.
0: ماشاءاللہ.
3: اور دیکھنا یہ ہے کہ اب یہ اپنے ٹیسٹ اگر انہوں نے کروائے ہیں وہ ساتھ لے آئیں, ताकि पता चले कि इस टाइम क्या जा, अगर तो टाइम ज्यादा गुजर गया है यूरिक एसिड को चेक कराए हुए या कोलेस्ट्रॉल लेवल को, तो फिर नया करवा ले।
0: हकीम साहब, अगर कोलेस्ट्रॉल लेवल और यूरिक एसिड कंट्रोल हो जाता है
3: हाँ,
0: तो ये जो जोड़ों का दर्द है इसमें काफी अफाका
3: बिल्कुल होता है, बिल्कुल होता है, क्योंकि ये उसको बढ़ाते हैं, कम नहीं करते। और दूसरी बात यह है कि अगर ये चीज कंट्रोल में है तो फिर आपके असाब जो हैं, आपके पट्टे जो हैं, वो कमजोर पड़ रहे हैं। अब उसमें एज फैक्टर भी आ सकता है, उसमें खुराक की कमी पेशी भी आ सकती है, उसमें आपका मैदे का मसला भी आ सकता है, ठीक है ना। अब ये काफी चीजें हैं जिनको देखना पड़ता है और उसके मुताबिक हाँ, लेकिन इतना जरूर है कि जो हर्बल मेडिसन है या यूनानी तरीका इलाज है, इसमें ऐसी चीजें मौजूद जरूर हैं जो आपके पट्ठों को ताकत देती हैं और वो फॉर एवर होते हैं, यानी टेम्परेरी नहीं होती। टेम्परेरी तो बेशुमार सप्लीमेंट हैं और मल्टीविटामिन से भरपूर कैप्सूल्स हैं, गोलियां हैं, सिरप हैं, लेकिन वो वक्ती हैं। जब तक आप खाएंगे आपके जिस्म में तवानाई रहेगी, जैसे आप छोड़ते हैं वो आस्ता आस्ता फिर वापस उसी पॉइंट पे ले जाती हैं। तो इसमें ऐसी चीजें हैं कि आप उसे बेधड़क इस्तेमाल करें, एक तो किसी किस्म का कोई साइड इफेक्ट नहीं है, दूसरा आपका मैदा उससे खराब नहीं होगा और आपके वजूद पे उसका असर पड़ेगा। तो सर से यही गुजारिश है कि आप अगर थोड़ा सा वक्त निकाल लें, सुबह 8 से शाम 4 बजे तक मैं रोजाना क्लिनिक पे मिलता हूँ, आप थोड़ा सा वक्त निकाल के मिल लें तो एक तो बेहतर हो जाएगा आपके लिए भी और मेरे लिए भी, कि मुझे समझने में देखने में आसानी हो जाएगी।
0: बिल्कुल।

0: हैं, क्या वजह हो सकती है, खून की कमी तो नहीं है। तो ये सारी चीजें जब नोट होती हैं फिर उसके बाद उसे मशवरा। लेकिन ये जरूर है कि आजकल जो भी बच्चे हैं या बच्चियां हैं, असल में सबका मसला ऐसा ही हुआ है कि उनके असाब जो हैं वो ढीले पड़े हुए हैं, सुस्त हुए हुए हैं वो काफी ज्यादा। उसमें खुराक का भी हिस्सा है, उसमें हमारी एक्टिविटीज का भी हिस्सा है कि हम लेट नाइट सोते हैं, सुबह देर तक उठते हैं। अगर सुबह जल्दी उठना भी पड़ता है जैसे स्कूल के बच्चे बच्ची हैं तो वो फिर पूरी तरह एक्टिव नहीं होते हैं। तो उसमें फिर दूसरी बात यह है कि नाश्ता हमारा ठीक नहीं होता। पहले तो बात यह है कि हम अपने खाने पीने पे भी गौर करें ना। आजकल तो वो दौर है कि बस जल्दी जल्दी एक कप चाय का दें और मैं जा रही हूँ या जा रहा हूँ। तो अब वो जो रात को 7-8 घंटे या बाज़ुकात इससे भी ज्यादा मैदा आपका बिल्कुल खाली पड़ा हुआ है, यानी उसको उसकी तवानाई खत्म हो रही है, उसने पूरी रात रेस्ट किया है, ऊर्जा को हजम किया है, अब सुबह उसे ताकत चाहिए। हम उसे दे रहे हैं चाय या बिस्किट या कोई केक या कोई बर्गर कोई चीज भी,
1: बिल्कुल,
0: पर जल्दी जल्दी हला लला उखा लिया डाल लिया अंदर। तो चीज ये है कि मैदा तो आ गई, हमारा सुस्त है, कमजोर है, हमें बजाय उसको ताकत देने के हम उसको और कमजोर कर रहे हैं या ऐसी चीज दे रहे हैं जो उसको तवानाई नहीं दे रही। वक्ती तौर पे तो वो मुंह का जायका बदल लिया ना हमने, लेकिन अब या तो उनके लिए हो कि आप 11-12 बजे खाना दोपहर का खा लेते हैं,
1: बिल्कुल,
0: तो चलें आपने उसको तवानाई दे दी, रात का खाना भी आपने खा लिया। लेकिन जो आदमी 2-3 बजे तक या 4 बजे तक वो उसको कुछ नहीं देते तो फिर आपके वजूद में सुस्ती आना शुरू होगी, आपके असाब कमजोर पड़ेंगे, मैदा आपके वजूद को पूरी खुराक ही नहीं दे पा रहा, पूरी तवानाई नहीं दे पा रहा। आप कैसे उम्मीद रखेंगे कि आपका जिस्म ठीक होगा या ताकतवर होगा? ये तो वो हिसाब है कि आपने एक गमला रखा हुआ है, कोई प्लांट कोई पौधा
1: जी,
0: आप उसको थोड़ा थोड़ा पानी डाल लें,
1: बिल्कुल,
0: कभी डाल दिया कभी ना डाला, तो वो यानी पूरी तरह हरा भी नहीं रहेगा,
1: उसी तरह ग्रोथ उसकी नहीं होगी,
0: उसकी ग्रोथ नहीं हो सकेगी, वो जर्दी माइल होगा या बहुत होगा तो सूख जाएगा बेचारा।
1: बिल्कुल बिल्कुल,
0: तो जिस्म के लिए भी ऐसा ही है कि आप जिस्म को तमाम चीजें दे, इंशाल्लाह उसका आप आदि ना बनाए, एक चीज का आदि ना बनाए, आप उसको थोड़ी थोड़ी हर चीज दें,
1: बिल्कुल,
0: आप एक चीज पे ना रहें, आप हर चीज मैदे को दें।
1: अब हकीम साहब हमारी बहन जो है, आप उनके लिए क्या?
0: उनके लिए बेहतर तो यह है कि आप अगर हो सके और आप सिटी में हो,
1: जी सिटी में रहते
0: तो
1: हैं।
0: फिर यह है कि आप बेटी के साथ अगर आना चाहें तो दवाखाने पे आके मिल सकते हैं। एक तो बेटी का जो सामने मरीज आता है ना
1: जी,
0: फिर नब्ज से और उसकी बॉडी जो उसका कह ले के फेस रीडिंग से
1: पता
0: चल जाता है, तो शीश होने में काफी मदद मिल जाती है और फिर अंदाजा लगाया जा सकता है कि इसमें खून की कमी हो सकती है या इसके असाब कमजोर रह रहे हैं, उसके मुताबिक उसका हल तो मौजूद है।
1: बिल्कुल, सिर्फ यानी कि उनके आने की देरी,
0: सिर्फ ये होता है कि हाँ बिल्कुल आने की देरी होती है, और दूसरा यह है कि पेशेंट का और मरीज का और कह लें कि मुआलिज का, इन दोनों का सिंसेयर होना जरूरी होता है कि जब आप सिंसेयर हैं उसके मर्ज को लेके कि आपका मरीज इम्प्रूवमेंट महसूस करे, तो इंशाल्लाह कोई वजह नहीं कि आपका मरीज ठीक ना हो सके।
1: माशाल्लाह माशाल्लाह। जी नाज़रीन व सामईन, अलशिफा दवाखाना शवाल मार्केट की जानिब से हकीम सैयद मशकूर अहमद साहब इस वक्त हमारे साथ मौजूद हैं और ये अवेयरनेस प्रोग्राम आपकी सेहत को बरकरार रखने के लिए आपकी खिदमत में पेश किया जा रहा है। मैं हूं आपका मेज़बान मोहम्मद आदिल सियाल और मेरे साथ मौजूद हैं हकीम सैयद मशकूर अहमद साहब। हकीम साहब, कोट वलीदात से असगर साहब हमारे साथ हैं और वो कहते हैं कि मेरा बेटा है, उसकी उम्र 13 साल है और रात को सोया होता है और अचानक रोने लग जाता है और कहता है कि मेरी ये जो पिंडलियां हैं इसमें कुड़वल टाइप पड़ गया है, तो उसकी अम्मी कभी उसको जो है बांधती है कभी दबाती हैं, तो फिर जाकर कहीं वो कुछ फर्क आता है। ये इस बारे में हकीम साहब जरा,
0: बच्चे हैं जाहिर बात है वो बात भाग दौड़ खुराक की पूरी कमी उसमें आ जाती है, और दूसरी बात यह है कि जो उनके मसल्स हैं जो पट्ठे हैं ये कमजोर पड़ते हैं, ब्लड पूरी तरह सर्कुलेट नहीं कर पाता। अच्छा। क्योंकि जिस तवानाई की, जिस खुराक की जरूरत होती है वो प्रॉपर तरीके से मिलती नहीं है। और है तो ये कि आप प्रॉपर तरीके से खुराक ले, उसमें दूध, घी, मक्खन, पनीर, फ्रूट, गोश्त, दालें, सब्जियां, हर चीज शामिल है।
1: बिल्कुल,
0: कुदरत ने बेशुमार चीजें बनाई हैं और वो हमारे कह लें कि फायदे के लिए है, हमारी ताकत के लिए है। क्योंकि उसे पता है कि जिस तरह हम चार्जिंग के बगैर किसी चीज को नहीं चला सकते, जब उसकी चार्जिंग कमजोर पड़ेगी तो हम उसे ऑटोमेटिक चार्ज करेंगे, इसी तरह कुदरत को भी है कि इंसान जो बनाया गया है इसको भी चार्ज की जरूरत है, और वो चार्ज जो है वो है उसकी खुराक।
1: बिल्कुल अजीम साहब, जैसे कि कहते हैं कि अल्लाह ताला ने इंसान को इबादत के लिए पैदा फरमाया
0: जी,
1: और बाकी दुनिया की जितनी भी नेमतें हैं वो इंसान के लिए बनाई हैं, तो अब हर एक नेमत के अंदर अल्लाह ताला ने कोई ना कोई हमारे लिए फायदा जरूर रखा हुआ है।
0: ऐसे ही है कि इंसान को नाइब बना के भेजा गया है, उसको दर्जा दिया गया है।
1: बिल्कुल
0: ठीक है, तमाम मखलूक से अफजल है, उसको ताकत दी गई है कि वो जिन, देव, परियां सबको कैद कर सकता है, इन पे हावी है। अब चीज ये है कि दूसरा कि उसको ताकत दी गई है कि वो रोजमर्रा के काम भी करे, उसको उसने एक फैमिली को लेके चलना है, वो तो एक रेल का इंजन है। अगर इंजन ताकतवर होगा तो वो बोगियों को खींचेगा ना पीछे अपने।
1: बिल्कुल,
0: और अगर इंजन ही बेफजूल तो वो कैसे बोगियों को खींच सकेगा।
1: नहीं,
0: तो चीज ये है कि आदमी को थोड़ा अपनी पावर में होना चाहिए। अब उसके लिए ये है कि आपकी खुराक का एक शेड्यूल हो,
1: बिल्कुल
0: एक रूटीन हो कि ये मैंने इस टाइम से इस टाइम पे खाना है, इस टाइम पे मैंने आराम करना है, इस टाइम पे मैंने सोना है। लेकिन हम उसके ऑपोजिट हो गए। आप ये देख लें कि रात को 10 बजे के बाद अगर आप 10 बजे तक सो जाते हैं तो बहुत बेहतर है।
1: अच्छा।
0: अगर आप 10 बजे के बाद सोते हैं तो आपके जिस्म का टेम्परेचर जो है वो बढ़ता है।
1: अच्छा।
0: यानी लोग 12 बजे सोते हैं, बाद 11 बजे सोते हैं, कई तो ऐसे हैं जो रात के 1:30-2 बजे सोते हैं। ठीक है, अब वो वजूद की हिद्दत है। फिर वो कहते हैं हमारे वजूद से ये सेक नहीं जा रहा, हमारे हाथों पैरों में से सेक निकल रहा है। एक तो हमारा मिजाज गर्म है,
1: बिल्कुल
0: हमारी आबो हवा गर्म है,
1: बिल्कुल गिजाएं भी गर्म है।
0: अब चीज ये है कि हमने अपने उस इन्वायरमेंट को लेके हमने अपने आप को सेट करना है, अपनी खुराक को भी सेट करना है। तो अगर हम और उसको हीट देंगे
1: जी,
0: तो फिर तो हमारे कानों में से धुआं ही निकलेगा।
1: बिल्कुल,
0: तो चीज ये है कि आप एक तो कोशिश करें कि आप लेट नाइट ना सोएं,
1: बिल्कुल,
0: और ना ही रात को पेट भर के खाना खाएं।
1: बिल्कुल,
0: आप उसको एक हिस्सा तो कम से कम छोड़ें, क्योंकि रात को जब आप सोते हैं आपका मैदा प्रॉपर काम कर रहा होता है, वो गिजा को हजम कर रहा होता है।
1: बिल्कुल,
0: तो आप इतना न डालें कि वो सारी रात उसको उसी काम में लगा रहे, तो फिर दिक्कत होगी।
1: हकीम साहब, आपकी बातें तमाम कीमती हैं। जो भी हमारे सुनने वाले आपकी बातों पर अमल करेंगे तो इंशाल्लाह वो सेहत भी हासिल करेंगे और जिंदगी के अंदर जो है उनकी तब्दीली भी आएगी और वो सेहतमंद रहेंगे। और जो शख्स सेहतमंद होगा वो अपने बच्चों के लिए, अपने घर वालों के लिए कारोबार भी कर सकता है,
0: वो एक कह लें कि एक पावर है।
1: बिल्कुल,
0: और उसको तो चार्ज रहना चाहिए ना।
1: बिल्कुल,
0: तो वो उसका
1: हकीम साहब, एक बंदे से मेरी मुलाकात हुई, वो घर जो है ना, घर के लिए कोई फ्रूट वगैरह लेकर जा रहा था, तो किसी ने उसको कहा कि अल्लाह के बंदे तुम तो बाजार में भी काफी खुराक करते हो और जो है ये घर के लिए भी लेकर जा रहे हो, तो उसने कहा बच्चों को भी खिलाते हो या सारा खुद ही खा जाते?
0: ठीक है,
1: उसके ऊपर मजाक किया तो उसने कहा कि हाँ ज्यादा मैं खाता हूँ।
0: सही है,
1: उसने कहा कि फिर बच्चों क्यों नहीं खिलाते? उसने कहा बच्चों को खिलाता हूँ मैं, ज्यादा इसलिए खाता हूँ कि अगर मैं नहीं कमाऊंगा तो बच्चों को कौन खिलाएगा। तो खुद अपनी सेहत का, हमारे जो बुजुर्ग हैं ये अक्सर बीमार इस वजह से हो जाते हैं, इनकी उम्र कम इस वजह से हो जाती है, बड़ी बड़ी एन के इनको लग जाते हैं, बाल सफेद होना शुरू हो जाते हैं, क्योंकि ये खुराक कम कर देते हैं, अपनी सेहत का ख्याल नहीं रखते, अपने बच्चों के लिए लगे रहते हैं।
0: इसमें काफी चीजें भी आ जाती है ना आदिल साहब। आप ये देख लें कि हमें ना तो प्योर खालिस सब्जियां मिल रही हैं, पानी भी सही नहीं उनको मिलता, फिर ऊपर से केमिकल्स, क्योंकि हम बेमौसमी सब्जियां, बेमौसमी फल
1: बिल्कुल
0: ले रहे हैं। पहले ये होता था जब हम छोटे थे तो उसमें यह था कि मौसम के मुताबिक चीज आती थी,
1: बिल्कुल
0: फ्रूट भी कुछ भी नहीं मिलता था, आप मौसम में उसको सीजन में तलाश करते थे। अब जो है अब आप सर्दियां गर्मियां बगैर सीजन आप जब चाहो चीज ले सकते हो, आपको मिलेगी
1: बिल्कुल। और ये जूस की दुकानों पे हर किस्म का
0: फ्रूट भी मिलेगा,
1: मिलता है।
0: तो चीज ये है कि जब हम आर्टिफिशियल तरीके से उसकी ग्रोथ करेंगे, उसकी प्रोडक्शन होगी, तो फिर उसमें वो ताकत नहीं होगी। अब आप एक मार्केट में से आप एक खीरा उठा लें, ठीक है, आप देसी खीरा भी ले लें और ये फार्मी खीरा भी ले लें, आपको वाजिया पता चल जाएगा। जो फार्मी होगा वो ऐसा होगा जैसे उसमें से पानी नहीं छुड़ता है, ना उसका जायका, ना उसका कोई
1: कुछ भी नहीं है।
0: और जो देसी है उसका अपना एक जायका है, वो ऐसा नहीं है कि जैसे पानी छोड़ रहा है, पिलपिला सा है या उसमें वो जायका ही नहीं है उसमें। चीज ये होती है कि जब हमें प्रॉपर तरीके से ना मिसाले मिलेंगे, ना हमें गोश्त मिलेगा, गोश्त में भी आजकल पानी के लिए वो सिरिंज के जरिए उसमें पानी भर देते हैं कि वजन बढ़ जाएगा, तो जब हमारे इसमें ऐसे आएगा जहन में तो फिर हम कैसे।
1: हकीम साहब एक कॉल लेते हैं, देखते हैं कि कौन साहब हमारे साथ लाइन पे हैं। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम, खैर से
1: अल्हम्दुलिल्लाह। और प्रोग्राम से त्योहार कले वायु जी चौक अकम जी ना मुशर जी लाइन बंदे
2: ټانک نه یا د ورانې نه ستا خلی دي
1: شا خالد صاحب
2: پوښتنه کوله ما چې د ملیریا چې اوس وردرې مې کوم سړی دی دغه پوره څه ښایي حکیم نه دا پوښتنه کوه تاسو پروګرام مو زغواړ دي که نه
1: جی جی ملیریا بارے چې چشپ چشپ پوښتنه کوو جی
2: ملیریا پورا څه ښایي دي چې خوري کانا چې ښایي اوس ملیریا کې سړی ترې ځي څه نه وردرې مې کې پورا څه ښایي دي چې ملاوی
1: صحیح دی جی بالکل بالکل ڈیرا منانا جی شاہ خالد صاحب ہیں کہہ رہے ہیں کہ آپ کا پروگرام بھی سن رہے ہیں اور بہت فائدہ بھی ہمیں ہو رہا ہے۔ ملیریا کے بارے میں پوچھ رہے ہیں کہ اگر ملیریا ہو جائے تو اس کے جو ہے اب علاج کے حوالے سے ہمیں کیا کرنا چاہیے۔
0: دیکھیں اس کے لیے تو یہ ہے کہ آپ پہلے تو اس کا ٹیسٹ کروائیں گے کہ آیا کنفرم ہو جائے کہ وہ ملیریا ہے یا ویسے آج کل تو ویسے مچھروں کا دور ہے،
1: موسمی بخار بھی ہو رہا ہے،
0: موسمی بخار بھی ہو سکتا ہے، لیکن مچھر اس ٹائم کیونکہ بہت زیادہ
1: بہت زیادہ ہے
0: اور اس کی وجہ سے یہ بھی شور ہے کہ ملیریا ہو سکتا ہے، ٹھیک ہے نا۔ اب چیز یہ ہے کہ آپ اس کا ٹیسٹ کراتے ہیں لیکن اس کا علاج موجود ہے، اور دوسری بات یہ کہ مریض کا ایک دفعہ آنا وہ بھی ضروری ہے، تو تاکہ اس کے مطابق پھر اس کے ملیریا کا جو ہے بخار کا اس کا کوئی حل نکلے، بخار اس کے وجود سے باہر آ جائے۔ ورنہ بعض دفعہ ایسا ہوتا ہے کہ وقتی طور پہ ایسا بھی ہے کہ لوگ انجیکشن لگوا لیتے ہیں، دوائیاں لے لیتے ہیں وقتی سٹور سے لے رہی، لیکن اس ٹائم تو وہ ظاہر نہیں ہوتا،
1: جی جی بالکل،
0: لیکن وہ بخار جو ہے پھر وہ آپ کی ہڈیوں میں گھر کر لیتا ہے، ہڈیوں میں بیٹھ جاتا ہے، پھر وہ مریض جو ہے وہ ذرا موسم چینج ہوا، ذرا ہوا چلی سرد،
1: بس
0: موسم ٹھنڈا ہوا، فوری طور پہ بخار سامنے آ جائے گا، یا اس نے کوئی سخت کام کر لیا مشقت والا، ایک دم بخار سامنے آ جائے گا۔ تو یہ اس کو اس کے جسم کی گروتھ نہیں ہونے دے گا، اس کے جسم کو کمزور رکھے گا، اس کی ہڈیوں میں درد کرے گا۔ چیز یہ ہوتی ہے کہ آپ اس چیز کو اپنے جسم سے باہر نکال دیں جو آپ کے وجود کو نقصان دے سکے۔ تو اس کے لیے بہتر طریقہ یہی ہے کہ آپ مریض کو دوا خانے پہ لا سکتے ہیں، تاکہ مریض کی جانچ پڑتال یا کہہ رہے تشخیص کرنے کے بعد پھر اس کا پراپر طریقے سے علاج ہو۔ تو ملیریا کا علاج بالکل موجود ہے طب میں، اور دیسی طریقہ علاج سے ہے تو اس کے جسم پہ کسی قسم کا کوئی سائیڈ افیکٹ نہیں ہے۔
1: حکیم صاحب اکثر لوگ یہ کہتے ہیں کہ ہم نے جب انگریزی ادویات سے ملیریا کا علاج کیا تو ہر اسی سیزن کے اندر پھر بھی ہمیں وہ ہوتا ہے، لیکن کچھ لوگ کہتے ہیں کہ جو دیسی طریقے سے انہوں نے علاج کیا تو وہ کہتے ہیں کہ 6-6 سال ہو گئے، 8-8 سال ہو گئے، پھر ہمیں ملیریا نہیں ہوا۔
0: بس وقتی طور پہ یہی ہے نا کہ آپ نے ایک کوئی کاغذ ہے ہوا سے اڑ رہا ہے، ہلکا ہے، آپ نے اس پہ کوئی وزن دار چیز رکھ دی، اب وہ دب گیا ہے، جب تک تو پتھر اس کے اوپر ہے وہ اپنی جگہ سے ہلے گا بھی نہیں، لیکن جیسے ہی وہ ہٹتا ہے وہ پھر اڑے گا۔ چیز اس طرح ہی ہے کہ آپ اینٹی بایوٹک سے، ہائی ڈوز سے آپ اس بخار کو دبا دیتے ہیں، وہ آپ کی ہڈیوں میں بیٹھ جاتا ہے، آپ کہتے ہیں میں بالکل ٹھیک ہو گیا ہوں، مجھے کوئی بخار نہیں آ رہا، ہفتہ ہو گیا، 10 دن گزر گئے، میں ٹھیک ہوں، لیکن وہ وقتی طور پہ ہے۔ جیسے ہی آپ نے اپنے وجود کو کسی سخت کام کے لیے آگے کرنا ہے یا جیسی زیادہ گرمی زیادہ سردی والا ہونا ہے مسئلہ یا بارش کی چند بوندیں ہی آپ پہ گر جائیں گی فوری طور پہ آپ کو بخار آ جائے
1: گا. حکیم صاحب وقت بھی ہمارے پاس کم ہے, دل تو کرتا ہے کہ آپ کی جو قیمتی باتیں ہیں
0: بس ایسے ہی ہے
1: بس بندہ سنتا رہے اور اسی پر عمل کرتا رہے. حکیم صاحب چونکہ یہ ایک اویئرنیس پروگرام ہے اور کبھی ہم ٹاپک میں طب نبوی پر بھی بات کریں گے
0: ضرور, وہ تو اس کا حصہ ہے
1: سلم پر. تو ابھی جو ہے جو ہمارے نوجوان ہیں ہمارے گھر میں بہنیں سن رہی ہیں, تھوڑا سا ہمیں یہ بتا دیں کہ خوراک یعنی کہ صبح کا کھانا ہو گیا, صبح کا ناشتہ ہو گیا, دوپہر کا کھانا, اس کو ہم کس ترتیب سے کھائیں اور سنت کے مطابق جو ہے کہا جاتا ہے کہ پہلے پانی پیئے, اس حوالے سے ذرا ہماری رہنمائی فرمائیں.
0: ہاں یہ ضرور ہے کہ آپ پہلے پانی پی سکتے ہیں تھوڑا جی, لیکن یہ نہیں ہے کہ آپ گلاس بھر کے یا دو دو گلاس پی لیں,
1: پھر تو وہی
0: کیونکہ آپ نے معدے کو پانی سے بھر لیا پھر آپ کی خوراک جو ہے وہ جگہ کہاں بنائے گی. آپ بالکل کھائیں, آپ تھوڑا پانی پہلے پی لیں
1: جی,
0: تھوڑا درمیان میں پی لیں
1: جی.
0: اچھا بعض دفعہ کہتے ہیں کہ یار کھانے کے فوراً بعد پانی نہ پئیں, ٹھیک ہے, لیکن جو گرم مزاج آدمی ہے جس کے معدے گرمی ہے وجود میں وہ تھوڑا سا پانی پیے گا, ٹھیک ہے, زیادہ نہیں پینا کہ آپ کہیں کہ میں گلاس بھر کے پیچھے سے ڈالوں پانی پیوں,
1: بالکل,
0: تو وہ آپ کی خوراک کو یک دم جا کے معدے میں بٹھا دے گا. خوراک جاتی ہے بالکل آہستہ آہستہ آنتوں میں سے موو کرتی ہوئی اور جو معدہ ہے وہ اس میں سے رس چوستا جاتا ہے اور وجود کو دیتا جاتا ہے, تو جو فضلہ بچتا ہے وہ پخانے کی صورت میں خارج ہو جاتا ہے. لیکن جب آپ منہ پر سے پانی دبا کے پی لیں گے ایک دو گلاس بھر کے, آپ کی خوراک ایک دم نیچے بیٹھے گی, جیسے آپ نے اوپر سے کوئی وزنی چیز ڈال دی اور وہ نیچے بیٹھ گئی دب گئی, پھر وہ وہاں پہ تبخیر کا عمل شروع ہو جائے گا, یعنی اس میں سرانڈ پیدا ہو جائے گی پڑے پڑے, پھر وہ گیسیں نکلیں گی, وہ آپ کے دماغ کو پکڑیں گی, آپ کہیں گے شاید میرا بی پی ہائی ہو گیا, آپ کی آنکھوں میں سرخی آ سکتی ہے, آپ کے ہاتھوں پیروں میں پسینہ آ سکتا ہے, گرمی آ سکتی ہے, تو وہ چیز آپ کے دل کی دھڑکن کو بھی باز تیز کرے گی کیونکہ وہ اب بخارات ہیں, ہوا ہے, وہ اب سارے وجود میں آپ کی پھر رہی ہے تو آپ کو تکلیف دے رہی ہے. اس لیے کوشش کریں کہ پہلی تو بات ہے کہ آپ غذا کو چبا کے اچھی طریقے سے کھائیں,
1: بالکل,
0: اس کے بعد آپ اپنے معدے میں گنجائش بھی رکھیں,
1: اچھا,
0: ٹھیک ہے, کہ میں کھانا میں نے کھا لیا بس ٹھیک ہے, یہ نہیں ہے کہ بعد میں میں اور تھوڑا بہت منہ مارتا ہوں بکریوں کی طرح کہ کبھی ادھر کبھی ادھر کبھی ادھر, تو وہ آپ اپنے معدے کو پھر سٹوری بنا لیں گے,
1: بالکل,
0: آپ اس کو اتنا رکھیں کہ آپ کا معدے میں گنجائش بھی رہے, آپ کھائیں ہر چیز قدرت نے بنائی ہے, اس کی نعمت کا شکریہ ادا کریں کہ قدرت کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں نعمتیں دی, لیکن اعتدال کا بھی بتایا گیا ہے کہ اعتدال کے ساتھ توازن کے ساتھ, تو انشاءاللہ کبھی بھی کوئی تکلیف نہیں ہو سکتی.
1: حکیم صاحب ہمارے بھائی ہیں ان کا سوال بھی پروگرام میں شامل کریں گے, وہ کہتے ہیں کہ میرا پیٹ پھولتا جا رہا ہے جس سے میں بڑا بے چین ہوں, عمر ان کی تقریباً 22 سال ہے
0: جی,
1: اور ٹانک سٹی سے ہیں
0: جی, جی,
1: تو اس حوالے سے آپ کیا کہیں گے
0: ان کے لیے؟ یہ ہے کہ آپ ایک دیسی نسخہ ہے آپ اسے استعمال کر کے دیکھ سکتے ہیں, آپ سونف, اجوین اور سفید زیرہ,
1: سونف, اجوین اور سفید,
0: یہ آپ ہم وزن لے سکتے ہیں, یعنی 20-25 گرام لے لیں
1: جی,
0: ان تینوں کو آپ پہلے توے پہ بھون لیں
1: جی,
0: بھوننے کے بعد آپ اس کو گرائنڈ کر لیں, پاؤڈر بنا لیں, اور آدھا آدھا چمچہ آپ تینوں ٹائم لے سکتے ہیں, صبح, دوپہر, شام, ناشتے کے بعد, رات کھانے کے بعد, پانی کے ساتھ رات کو بھی, دوپہر کو بھی اور صبح بھی. تو اس سے یہ ہے کہ آپ کا جو پیٹ ہے وہ پھولے گا نہیں, آپ کی جو گیس ہے وہ بنے گی نہیں, تو دوسرا یہ ہے کہ آپ کا کھانا بھی ہضم ہو سکتا ہے,
1: بالکل,
0: ٹھیک ہے, اور اگر پھر بھی آپ اس میں کوئی کمی پیشی محسوس کرتے ہیں کہ مجھے پراپر طریقے سے جو رزلٹ ملنا تھا وہ نہیں ملا, تو آپ پھر ایک مرتبہ دواخانے کا ضرور وزٹ کر لیں,
1: بالکل,
0: ہو سکتا ہے کہ اس سے بہتر چیز جو ہے وہ آپ کے انتظار میں ہو.
1: بہت مہربانی حکیم سے,
0: بہت شکریہ,
1: آپ نے اپنا قیمتی وقت ریڈیو امن 88.4 ٹانک کو دیا اور ہمارے سننے والوں کو مفید مشورے بھی دیے اور ان کو احتیاطی تدابیر بھی بتائیں. ناظرین و سامعین, آپ سماعت فرما رہے ہیں الشفا دواخانہ شوال مارکیٹ کی جانب سے اویئرنیس پروگرام, حکیم سید مشکور احمد صاحب ہمارے ساتھ موجود تھے اور وہ آپ کو احتیاطی تدابیر بھی بتا رہے تھے اور آپ کے مسائل سن رہے تھے. اگر آپ کے ساتھ کسی بھی قسم کا کوئی مسئلہ ہے اور آپ علاج کرانا چاہتے ہیں,
3: It's 12 o'clock.
4: It's 12 o'clock.
3: Hourly time check is brought to you by Radio Amal. Jwan Rang Amal.
5: Welcome to Radio Amal 88.4.

सलाम कर सो शुभ सुनाए से भाई अहमद जार भाई 11 बजे का शो क्यों नहीं आता प्लीज बताओ आई एम बुशरा वफा 11 बजे शो अहमद जार भाई ने भी खसी 11 बजे शो मुंगसर कम से कम आगन ने भी खसी दलता पटांग रेडियो बांधे शादे से سلام للا دس پتہ تو ڈالے دمخ سے پیڑ در کی برداشت کا سبب شو جانے مور پلا رنگے دیر من فریاد خطا لینا دیر من نا خلی خبر تھا سوگڑو فریال ویسے بس ایک نکے نچے پا مخ سپیڑ در کی خوشحال شے گا نا نو دا سے مور پلور ایسے کم دیکھے نا بیا نہ ملے ہوئی کہ زوے دین لچکم دیکھے نا آغا اخپل اولاد آغا دا بدن منی کیسی ډیر زیات مننه خوشاله شي کې درمنشي عزت منشي ډیر مننه زما خو دې مسج کولو شي